0: انا بطر باسلا نواكاي باسلا نواكاي نيوتا دوت ما ابوس نن نواكا ما اوشد منا ميلسي ميلينسي ভাই দাই ميلينسي ভাই দাই
1: बहुत बढ़िया समस्ते जानतु सेवाराम डाकुछंती घरे नुआ खाइबे एन्जॉय करिबे आशीर्वाद देबे आसीबे बहुत धन्यवाद सेवाराम आपनको
0: नमस्कार।
1: हाँ हाँ हाँ।